0: वो भी ऐप से।
1: अनजान ऐप से बचें।
2: RBI कहता है
3: जानकार बनिए, सतर्क रहिए।
4: درسخ پینتس پروگرام گنین چی گوت بین اچھے نمو نفیا میدیم ویوی کدیو اکاشوانی کرگلین